सही था ये अद्भुत था। ऐसे लागपत रही फते रेक उम से कोप इसे सेल फोन टिप से कोप फस में द रेक तने से हैंड्स फ्री एंड दैट लाइक व्हाटएवर द verkeersdepartement daar van te sê gaan hè. Nou ja, as jy bestuur en jy daai ding om jou kop. Ek wonder. Maar dit's 'n briljante idee, rek om jou kop en druk jou selfoon in dat hy vas sit in jou kop. Dan is die handsfree. Nou ja, handvry. Nou toe. Die gedagte is beautiful vir my, maar jy is net so beautiful vir my.